0: एक दो तीन येलो, एक दो तीन येलो।
1: ये क्या है भाई?
2: एक जैकेट, शूज हो या वॉच, जो चाहे सेलेक्ट करो। दो जैस कैश पर येलो से पेमेंट करो। और तीन येलो से अपनी पेमेंट को तीन इंस्टॉलमेंट्स में ब्रेक करो। तो क्या समझी?
3: जो चाहे खरीदो, पैसे आराम से दे दो। येलो बाय जैस कैश।
2: अभी जैस कैश ऐप डाउनलोड करो और येलो के थ्रू पेमेंट करो।
4: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنیں، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔
5: Yes everybody, so we are back और अब हम जब वापस आ ही चुके हैं तो उसी के साथ साथ आपको बताते चलते हैं कि HBL Freedom Account के साथ पाएं मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग, बेहतरीन मोबाइल ऐप। अकाउंट खोलें डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच। तो मैंने कहा जब हम वापस आ ही रहे हैं तो क्यों ना आप लोगों तक कुछ मालूमात फराहम करते चलें। तो आई होप यू लाइक इट। और इसी के साथ साथ एक अदर ट्रैक के जाने भी चलते हैं और आते हैं वापस ट्रैक के बाद।

0: FM 100's time check. It's 9 p.m. पेट्रोल का बिल हुआ हल्का, अभी जैस कैश ऐप डाउनलोड करो और पेट्रोल की पेमेंट QR से करने पे पाओ 10% कैश बैक। अब करो सफर टेंशन फ्री, क्योंकि जैस कैश है ना। शराय तो जवाबित लागू है।
1: मीट एंड मिठास बाय यूनाइटेड किंग, इस ईद पर 50% तक का बैंक डिस्काउंट हासिल करें यूनाइटेड किंग के तमाम आइटम्स पर। और सिर्फ यही नहीं, इस साल भी बरकत भरी कुर्बानी, जायके की रवानी हमारे साथ। रोस्ट करवाएं तंदूरी रान या हंटर बीफ सिर्फ यूनाइटेड किंग से। आज ही अपनी करीबी ब्रांच विजिट करें या डायल करें 02111022022 या विजिट करें www.unitedkingonline.com।
2: एक दो तीन येलो, एक दो तीन येलो,
3: ये क्या है भाई?
2: एक जैकेट, शूज हो या वॉच, जो चाहे सेलेक्ट करो। दो जैस कैश पर येलो से पेमेंट करो। और तीन येलो से अपनी पेमेंट को 3 इंस्टॉलमेंट में ब्रेक करो। तो क्या समझी?
4: जो चाहे खरीदो, पैसे आराम से दे दो। येलो बाय जैस कैश।
2: अभी जैस कैश ऐप डाउनलोड करो और येलो के थ्रू पेमेंट करो।
5: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کے عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کریں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
6: قدرت کا نظام توازن پر قائم ہے،
7: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے۔
8: گھر کے افراد اور آمدن میں توازن
9: ہماری ذمہ داری ہے۔
10: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ FM 100 Pakistan. It's a legacy. Assalamu alaikum, Pakistan. Let's celebrate the journey.

0: Welcome back, Miss Terry Kali. Chhodai phola wali. Beautiful track, and I hope ke Sami bhai, Arun ki hone wali zauja ko zarur pasand aaya hoga. बढ़ते हैं आपके मैसेजेस की जानिब. हकीम शकील साहब आ गए हैं. शकील अहमद साहब, माई मैडम अस्सलाम वालेकुम. माई मैडम, ईद उल अजहा बहुत बहुत मुबारक हो. आज मैडम के इवनिंग शो करने का बेहद शुक्रिया. माई मैडम, मटन कीमा, दम कीमा, शामी कबाब, कड़ाही कोरमा, बिहारी कबाब, टिक्का बोटी माई मैडम के लिए मैं खुद तैयार करके मैडम की खिदमत में हाजिर होने का शर्फ चाहूंगा. थैंक यू मैडम. मारे क्या हो गया भाई, किसको कर रहा है मैसेज भाई? मिसिंग पार्ट आ गया आगे. तो हकीम शकील अहमद साहब, गोश्त ज्यादा खा लिया आपने, आप डॉक्टर से रुजू करें. नदीम आ गए हैं. आई लव यू मेरे बाप. आ गए हैं नदीम, आपको वेलकम. सलाम मालूम संजू को, नसरीन पटेल को सलाम. समी को भी मेरा खाली लिखा हुआ है. समी को भी सलाम. वालेकुम सलाम. ओ मेरे बाप, हम आपको गाने डेडिकेट किए कहेंगे किएंगे गएंगे क्या कहते हैं करेंगे. हाय हाय, मैं भी बोलूं मुझे सांस क्यों सही आ रही है, क्योंकि जिंदगी साथ है. कह रही है मिजाज कैसे हैं नदीम जी, कल के सॉन्ग के लिए थैंक्स, मगर आपकी आवाज में आज मेरा ख्याल सुनना चाहेंगे. जिंदगी आपके लिए हाजिर है, सुनाएंगे आपको. अब्बासी साहब आ गए हैं. अब्बासी अलबेला, अलबेला राही, कल कैसा लगा था? और कह रहे हैं कि हैं जी ते हैं जी नदीम भाई. रोशन, दुनिया में एक अंधेरे को देखा, वफा किसको कहते हैं, सोच समझ कर देखा. नदीम का शो चलता रहा बार बार, मैंने वक्त को देखा. हाय हाय हाय, सो स्वीट अलबेला जी, थैंक यू जी. तुहानू अज जी गड़गड़ाने दा टिकट करांगे. मिस्टर उमेर कह रहे हैं नदीम भाई आई लव यू. उमेर आई लव यू 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 10. हैं जी ते हैं जी. लाला कह रहे हैं कि अगर समी ये बताए कि कल ससुराल में गोश्त नोश फरमाया था या चम चम खाया था या आम चखे थे. समी जरा इस बात का जवाब दीजिए. लेकिन आपको जो आम क्यों याद आते हैं? अयूब अफरीदी भाई, गुलाब जामुन और आम आपको बहुत याद आ रहे हैं. यार मैं आपको क्या बोले यार, जिंदगी कह रही है कि जब तक मैसेज ना करूं आप याद नहीं करते. जिंदगी को याद थोड़ी किया जाता है, जिंदगी तो साथ रहती है. याद तो उनको किया जाता है जिंदगी, जिनको इंसान भूल जाए. तो हम आपको याद नहीं करते क्योंकि हम आपको भूल ही नहीं पाते. यानी कि समझ रही है ना आप, क्या डायलॉग मारा है यार अपुन ने. हाय माय लवली ब्रदर, कैसे हो? टाइम देखता रहा हूं मैं. ये वाला मैसेज के बाद हम ब्रेक की जान जाएंगे. लोगों का बस चले तो खाना खिलाना वाले आप डाउनलोडेड कर लें, हाथ मोबाइल में मसरूफ रहे और डायरेक्ट पेट भी भर जाए. क्या बात की है यार, अपना नाम लिखो यार. आपके आपके इस मैसेज पर मैं चर्चा करूंगा और ये मैसेज मैं दोबारा पढ़ूंगा, मगर इस ब्रेक के बाद.
1: क्या कम उम्र बच्चियों से मशक्कत लेना सरासर ज्यादती नहीं? क्या ये उम्र उनके काम करने की है या पढ़ने और हंसने खेलने की? उन पर काम का बोझ ना डालें, उनसे उनका बचपन ना छीने. पाकिस्तान का आईन और कानून हर बच्चे को जहनी, जिस्मानी और तालीमी हक फराहम करता है. बच्चों से मुशक्कत लेना एक काबिले सजा जुर्म है. आइए بچوں سے مشقت سے انکار کریں. وزارت انسانی حقوق، حکومت پاکستان.
2: مفاد عامہ کے لیے پیغام حکومت پاکستان اور ایف ایم 100 کراچی کی جانب سے پیش کیا گیا.
0: ویلکم بیک. سنے ہو، میرا نام ہے ندیم اختر، پیار سے آپ لوگ مجھے کہتے ہو سنے ہو. تو ایک بڑا زبردست میسج آیا لیکن انہوں نے اپنا نام نہیں لکھا. ہائی مائی لولی بردر، کیسے ہو؟ لوگوں کے بس چلے، لوگوں کا بس چلے تو کھانا کھلانے والی ایپلیکیشن جو ہوتی ہے وہ ڈاؤن لوڈ کر لیں. ہاتھ موبائل میں مصروف رہے اور ڈائریکٹ پیٹ بھر جائے. اس میسج کا مقصد کیا ہے یہ کرنے کا، یہ میں آپ کو بتانا چاہ رہا ہوں کہ حقیقت یہ ہے کہ موبائل نے تمیز چھوڑ دی ہے. لوگوں کو تمیز جو ہے وہ رہی ہی نہیں ہے، بہت معذرت کے ساتھ، چاہے وہ پڑھے لکھے لوگ ہوں یا ان پڑھ لوگ ہوں. اب تمیز سے مراد کیا ہے؟ مینرز. جب آپ کسی محفل میں بیٹھتے ہیں تو محفل میں ایک دوسرے کی شکل دیکھتے ہیں، مسکراتے ہیں، ضرورت پڑنے پر بات کرتے ہیں، پارٹیسپیٹ کرتے ہیں، یا دوسروں کی باتوں کو غور سے سن رہے ہوتے ہیں. اب وہ محفل چاہے دوستوں کی ہو، چاہے رشتہ داروں کی ہو، چاہے بہن بھائی آپس میں بیٹھے ہوں، لیکن آج کل کے دور میں جس میں یہ اسمارٹ فون آ گیا ہے، ہر ایک کے ہاتھ میں موبائل ہوتا ہے، گردنیں جھکی ہوتی ہیں، سامنے والا کیا بول رہا ہے کیا نہیں بول رہا. کسی دور میں ایسا ہوتا تھا کہ جب کوئی بڑا کوئی بات کر رہا ہوتا تھا، اچھی بات کر رہا ہوتا تھا، تو اس کی بات کو بڑے شوق سے، ذوق سے سنا جاتا تھا، اور ذوق یا شوق نہیں ہے تو احتراماً ان کی جانب دیکھ کر سنا جاتا تھا. اور اس بات کو انتہائی بدتمیزی سمجھا جاتا تھا کہ اگر آپ کسی کی بات کو اگنور کر رہے ہیں یا اس کی طرف نہیں دیکھ رہے یا توجہ آپ کی ان کی طرف ہے ہی نہیں، یعنی کہ آپ نے ان کو کچھ نہیں سمجھا ہوا. یہ ایک دور تھا. اور آج کے دور میں اگر آپ کا والد، آپ کے والد، آپ کا باپ، آپ کا دادا، وہ بیٹھ کر اگر کوئی بات کر رہے ہوں تو بچوں کا کیا کام ہے؟ موبائل کی گردن جھکی ہوئی اور موبائل میں لگے ہوئے، وہ کیا کہہ رہے ہیں، کیوں کہہ رہے ہیں، کس لیے کہہ رہے ہیں، ان کو پتہ ہی نہیں ہے. کبھی کبھی تو ایسا بھی آپ نے دیکھا ہوگا کہ بھائی میں تم سے بات کر رہا ہوں. سیما جی، ابو غزنفر کیا کر رہے ہو تم؟ میں کیا کہہ رہا ہوں اتنی دیر سے تمہیں؟ جی جی جی جی جی جی جی انکل، میں بھی ابھی لاتا ہوں، پانی لاتا ہوں. کیونکہ توجہ ساری موبائل کی جانب ہے. ابے ریلے دیکھ کر کیا کر لے گا بھائی، بس کر دو یار، بس کر دو. بہت اچھی بات کی میرے بھائی، جو بھی تھے آپ، تو تھوڑا سا اپنے اندر مینرز یہ لے کر آئیے. یہ انتہائی بدتمیزی سمجھی جاتی تھی کسی دور میں، لیکن آج کل کے دور میں اس کو کچھ بھی نہیں سمجھا جاتا. موبائل میں لگا ہوا ہے یار، موبائل چھوڑ یار، بات سن لیا، یہ نہیں ہوتا ہے. موبائل پکڑ کر سائڈ پر رکھ دیں. اور ایون یہ کہ آپ کسی کے گھر مہمان بھی گئے ہوئے ہیں تو باتیں کے بعد موبائل بھی لگا ہوا ہے، بزنس کی باتیں چل رہی ہیں بھائی. ابے بھائی بزنس سائڈ پر رکھو یار. ابے لوگ تو واش روم میں بھی لے جاتے ہیں موبائل، یعنی کہ سمجھ رہے نا کیا بات کی ہے بھائی. لولی بردر جس نے گایا مجھے، تو میرے شہزادے اپنا نام بھی لکھو. تو تمہاری یہ بات پر ہم نے چرچا کر دی ہے بہت زیادہ، اب اس چرچا کو ختم کریں گے اور جائیں گے ایک عدد. سنجو آ گئی ہیں بھائی دوبارہ، سنجو تھینک یو، ابھی آپ کے میسج پڑھتے ہیں. مگر ابھی ہم جا رہے ہیں ایک گانے کی جانب، اور یہ ٹریک صحیح ہم ڈیڈیکیٹ کرے گا ہمارے انور پٹافی بھائی کو، ان کی تمام کچہری کو، اور اس کے ساتھ ساتھ ہمارے جتنے بھی سندھی بھائی بہن سن رہے ہیں اس وقت، ان سب کو ڈیڈیکیٹ کریں گے.